السلام خاطر باي سنگ وعليكم السلام مس زمين نرگس فرام تانگ سلامي قبل وعليكم السلام ورحمه الله وبركاته ستاره زيبو شي هاو ار يو اي ام فاين جي وچ پروگرام سو نايس تي سو سواس تي کول لډيره مننه له شته شکريا لايبا فرام ورسکا هاو ار يو حاضر باي وعليكم السلام ورحمه الله وبركاته ډيره مهرباني شکريا عبيد الله فرام گره کو سلام حاضر جان وعليكم السلام صفات کا اسمل صاحب پاکستان اول پروڈکٹ ब्यूटी क्रीम 300 रुपए फेस वॉश 250 रुपए हर्बलाइल 450 रुपए गलत थी टोल दी गलत निकली दिखेरा टोल पटोल दिए सिर्फ द फेस वॉश की कीमत थी अगर ठीक निकले दे और नूर टोल पटोल माने गलत निकली खा सलाम सिंह भाई वालेकुम सलाम सो गजल ये मजी माशाल्लाह मेहरबानी शुक्रिया कामयाब उसकी गजल लखेरा जमंग प्रोग्राम तना

0: 0903685148 बिल्कुल कॉल का वलेशा और बोलो एच अस्सलाम वालेकुम वालेकुम सलाम डियर नज़मान भाई हाउ आर यू आई एम फाइन व्हाट अबाउट यू हाउ वाज इट यू माशाल्लाह वेलकम टू द नोटिशन नाइट शो शो इज वेरी बेस्ट लाइक यू सब लिसनर को सलाम एंड स्पेशली सलाम फॉर यू एट मी जुया जुया जमा खुरी रिजात मनन खुशाल शिखा बोलो आई छे अस्सलाम वालेकुम नाज़मान भाई 10 बजे शो दी मुबारक शन नोटिशन कॉस्मेटिक्स पाकिस्तान जिंदाबाद नज़मान भाई फाइंदाबाद मोहम्मद रहमान इमाद शिगरे ने जिसेंगे रहमान भाई खुशाल शी डियर चात मनन तसुर आलेखा अभी सलाम नज़मान भाई डेरा खुशाल शुमा छ नोटेंशन प्रोग्राम्स ब्या गेंटे छो रमीन अरमानी डेरा मनन खोरी सलाम में वर का खुमता मासूम तन आप जुयता सैम अरमान ता रिमला नादिया मिखरीन मिराल खोरिया खान ताम और अच्छा जी दिन बात की दिखा था सलामून ले चली दी तूलता सलाम भाई नोटेंशन फार्मूले क्रीम न मिलावेगी प्लीज रवाई सवा कम से कि नहीं मिलावे नोटेंशन फार्मूले क्रीम लश ता सुमात जगह में देखे ना अगर जैसे है कम से कि नहीं मिलावे कम दुकानदार से रहने मिलावे बिल्कुल अगर नम तासु या अगर दुकानदार एड्रेस से ता सुमात मैसेज करा लश हाँ डेरा मन से मतलब से तरखेर पर सरपाते शाह तरखेर पर प्रोग्राम और जुगुरा से ना अवे से اگر سب کہنا بھی دا انتظار انتظار نہ دا تو خوں بڑے لور دا اور چلگ نہ وقت کم خراڑے خیشی کہنا سیاسی نہ سی خوب بے بولے ویرا نہ سی اور سچ گم دیکھنے لگا ہے ماں خبر کو مجھے گرم دی بلاسی پروگرام اور جی او دادی جی او دا خیر سرا اور تناسی اور سچ گم دیکھنے ڈیر پمینا اور یا دا متی بلاسی خوب بولے خراٹی وے خا اول دا سیزان لگ نوٹینشن رائس بس واش رواخ لگ سیدے کہنا سی چو میں اگر زیر اگر زیر لگ کولیج لگے خان سی اسلام علیکم
1: وعلیکم سلام
0: جی جی جی سابیر بھائی سابیر بھائی سابیر بھائی سرڈا ماشے شایی ما زوڑی ما برباری ما سابیر بھائی تس رنگی شایی زوڑی برباری ہے
1: برباری الحمدللہ
0: وقت ساتم ماشاءاللہ ماشاءاللہ بلکل شدی سی تس رنگی شایی وقتون مزجون دی شدی کہنا
1: صبر بار الحمدللہ
0: اچھا ڈیرے زیات من اللہ ولک چ مش پلر خطو شو ہیں
1: اے منا پرا بند پروگرام ورو
0: اچھا لنک بند پروگرام ور ہیں ہاں
1: اے پلنگ بند نہ ولگو
0: ما تا پتہ میں گورے سڑا چ کم سے نہیں کہ سڑا اوپر نہ زلی جی
1: گورا لا مینا دو مینا جی
0: او او تلش کے سو سمیر ویلج رتا ہوں یار تا خندا مل ڈیرے زیات مزے رکھے
1: نزمان بھائی
0: قربان
1: دا خو یو ډېر مینا د ګره چې خالی مې را ان کر سټیوینګ باندې دی په مخ کې ما زو ته رول لې
0: یا وا وا او کنه ګره زبر زانه را زما ګوري 10 بجې نه کوشش کوم ما سره پروګرام کې راځي شرکت وکوي او هر ورځ بر اسمه د لسون واخل تر یو لسو پورې یا وا دا بس اور ازي راځه پروګرام کې سره شرکت وکوا کنه
1: بالکل بالکل بالکل
0: صحیح صبر وینو سره خلاتی مرګری یاران دوستان سره نګدي شي دي کنه نور بلش سلامون لشی کنا بلکہ پٹان کی چاسرا مر کرتی نہ تو جوڑا کڑی ہے سبیر بھائی پٹان سے پاکستان پروگرام مقصد ہم دادی خلق یوبل سے رو پیچھے نہیں یوبل نے فائدہ واخلی اور یوبل پہ چار بندی روشی کے نا
1: بالکل بالکل
0: آواز سبیر بھائی خان تو روکا کباب رہا واسطہ ملاقات
1: ملاقات
0: انسان جسم کی تاویشی نو انشاءاللہ ملاقات بکیجی شاہ
1: بالکل بالکل نام لکات خوش اسا ایده پدا جو زه خود عمر را وړی کن کړی
0: ها وا وا الکه خطا نشه زه به دی په ګوت رانی سم خاص ګوت بار دې رانی ته میچ راشد ازر بدخان چې په دکان دی زما ګلاب ته زه نو ټینشن پیس واش والما زما ګلاب چا والے خو نه ده کنه او کنه سفیر به یو کنه زه به رشکی رشکونه سره کوم ګوري ټانګ ډیره زیاتې رشکی دي شه رگلا ٹانگ دیں گاڑی کی بیارا ناس میں خوشحال شی سبیر بھائی ڈیری جاتا من نہ کے درمان شی جی جی جی بولے شے بالکل بولے شے
1: رحمان بیٹا نیتا فرمان بیٹا نیتا
0: نرگول
1: دیوانا تھا
0: جی جی پانڈو پانڈو گیارہ بجے فرمائشی پروگرام کم ہوا ہے رتو شہ خوشحال
1: زبردست

0: किसी जमान नदान मलेंगे जमा पगल मलेंगे जी 0963511488 में बिल्कुल जी काल के वाले से और उमंग सर प्रोग्राम के बरखा आगे से ले से जी गुरु सुख दिरा सर देखम से ने दिया अस्सलाम वालेकुम अस्सलाम वालेकुम जी जनाब सुख देखम से नो
1: फातिमा
0: जी फातिमा जमा खोरी कम गन अंदर तपली कम से
1: नातुनो फरमाइशा
0: जी
1: नातुनो फरमाइश
0: जी कम गन अंदर तपली कम जमा खोरी लेशा वजी खबर हो के हेलो
1: नातुनो फरमाइशा
0: नो जमा खोरी नातुनो प गानो किसंग अपली कम नातुनो तौखीन कम किसंग गाना रहता हूँ शक्कर गाना ओके डी रजियात मन्नत तासु कॉल बजे ड्रॉप का मंजिता सु गप लगा हुई है खासी गप बने लगा हुई सी नोज़ पर गान परफॉर्मेंस किसी को नत प्ले के वाले सी दोनों तुनो तो खून खो बने कभी पर नात किसे हुए ले सी नत की दा खुजूर अकरम सल्लल्लाहु अलैहि वालैहि वसल्लम सिफात बयान शो ये पर गाने मंस की दागी सिफात सुक बयान हुई सी और लग खबर था वो गिनी सी लग वर्ता गोरे खासी नेक्स्ट कलर गुरु सुख दी रसरा अस्सलाम वालेकुम बिल्कुल शे जोड़ यूजियर आप सुख खबर है कम से ना
2: جنزیب خبر کوم دی خان
0: جنزیب ای کما غنا درته پلی کوم سی
2: ما خو مخه تر سوال یو خواغه بیا پلی نشو هغه نغمه په आवाज باندې مال هغه مینا د خپل کیږي مال شال
0: نه اوکي جنزیب ای د دې غنی نه پاستا سو نمبر دی او ری خان انتظار کوي
2: مننه
0: خوشاله شي د ټول اول سی د فیدا مروت په واسه فرمایشه رغله دی دا ووري